داستان یه جره فیلم لوریک سنزد دیگریم گیس پا دان توریسی دیگریم گونه سکور گون سنچز لپلن دیرین دیگریم گیس پینا داستا پیتا چوچو توی کا کاشوانی دلی نیس مولا هندی آنستنگ نی آن ریزینا نرسل توک تانس کر مشتوی کا جنگ پی سونس کا دی دیگریم سنزد دینی نا سکون لا نملی سکوری لا سکون لی سپیل ازد کنی نملی سکوری نرسل سنزد دین اینا دیگریم نا لبزان شیر وصل کنی لوجیان سنزد دین دیگریم پلکن گلام آباز یا دیگریم کودک زد کن سنو مانچو ٹوک تانسکر میں جیپچی کا مامی کھوتوں نے فیر ڈگری میں نام فلم میں لوریک سنا زدین دن تانسکر میں چوئے کا لاتا سنا نرسول دام ڈیل چھت دن نام پہ دیکھا شمیم آسما دے سلکہ نے لوریک سنا زدین دن تانسکر میں جیپچی کا آکاش منی سری نگر نے اردین نرسول دام تب سرا سانے چیزوں گیا دیکھا جنگ لوریک سنا زدین گیا دام پہ دیکھا سونم سنگمو دان ٹھو پانے سلکہ نے پوت پہ لوریک سنا زدین گیا تانسکر میں جیپچی جائیں کا آکاش منی دلی نے اس کو لا سماچیا سندیا نیوز ایٹ نائن یاسنگ نے اردین نرسول سنا زدین ngaje deri degrim ni space thing juk pega chan chi chot argunam pe deka nup chos se luans degrim sana za den degrim pulkan stan jin la dol ngaje thore si degrim tam pe skor gun jin anga toi chi chot dun dans karma sum chi songi se ka ozer dun dans karma sum chi sob dunika ngaje degrim skor gun dun dans karma jip chi ka tat pan ngaje degrim sana za den nas kon lage kon chok tar ge stan thopon pulkan e jal dun jilas pal jin dan thopon pulkan e gurmayan degrim sting juk pe ka sona man chik dan thopon pulkan e chos logic sana za den nga to chi chut ar gyare ka akashvani delhi ne smola samachar prabal yang sting ne morning news sana za den gya dam phe de ka tundut sering dan seon nam yelgune salkani junglurik sana za den nga to chi chut ar gui ka la da sena na sur gudans ka mash ne ka chepi de lasne na sul gudans ka mash chui ka nansan se fe degrim sana za den na kharlen kan gun tashi wangel thinles nurbu chewang paldan yang chan rol ma kunje rol ma dang sering chandol degrim dia zat kan skuja setan achu yang degrim ko dik zat kan sering chadol guna phede ka film lyrics sana za den gudans ka mash jip chi jae ka जेएन के बैंक लिमिटेड चिंद आजाद का डिग्रम जे एन के बैंक डायरी सना जदन स्ट्रीका टू ने फेट डिग्रम टू की स्किट्सल सना जदन चुदाम फेदे का आकाशवाणी गोल्ड डिग्रम चुंगी से का फिल्म लोरिक सना जदन चुंगी दाम फेदे का स्मुल्ला सिंह दोजी आस्तिंग ने दिस की डुलमा दाम ठोपा होने साल का ने जुंग लोरिक सना जदन निमे चुचो ची का आकाशवाणी दिल्ली ने स्मुल्ला हिंदी आस्तिंग ने आरिजिना नर्सुल चिकनास्कर में शुई का मामी खोतों ने फेयर डिग्री में नाम फिल्म में लूरिक सना जदन चिकनास्कर मंगापची का आकाशवाणी दिल्ली ने स्मुल्ला उर्दी ना नर्सुल मीडिया न्यूज यहाँ सिंह ने दोपहर समाचार सना जदन गिमी चुतुत न्यूज नाम फेदे का स्मुल्ला सिंह दोजी यहाँ सिंह ने कुंज डुलमा ताउन ठोपा होने साल का ने जुंग लूरिक सना जदन आजे थोड़े से डिग्री में ताउन पे इस तिंग जुक पे का गिमी चुतुत न्यूज नाम स्कर मंगापची का एक लता सना नर्सुल सना जदन ngaje thore se degrim ni space kor gun jana pito che sot ashngi ka lada se na na sur ska das kar mashngi ka smola chem do je asting ne chewan urbu dan ringche nam gel gun sal kane jing lurik sana zaden ngana na pete ka film lurik sana zaden ska das kar mang apchung ay ka ngaje degrim ni score gun pito che sot tu ka akashmani delhi ne smola hindi asting ne arizina narsul tuk tas kar mash chui ka gamyul pas kar don degrim sana zaden tuk tas kar mash jipchi ka mami khoto ne ve degrim film magazine sana zaden degrim pulkan jamila khatun دن دس کرما چوئی کا لتا سنا نسل دام ڈیل چت پھر چتو دن دم پھیرے کا کنجز ڈولما تم ٹھوپا نے سلکا نے لورک سنا زدین دن دس کرما جپچی کا آکاش ونی سری نگر نے اردین نسل دام تبصرا سانے چھوت ارگیا دے کا رگجو استری ڈگریم سنا زدین ڈگریم پھلکن ڈاکٹر لوبزان چھواں گیا دم پھیرے کا سونم مٹوب دام ٹھوپا نے سلکا نے یلتو نے لورک سنا زدین گیا دس کرما جپچی جائیں کا आकाशवाणी दिल्ली ने स्मला समाचार संध्या न्यूज चेट नाइन आस्तिंग ने उर्दीन नर्सुल सना जदेन आज थोड़े से डिग्री मिंग स्पेस थिंग जुप का सन चेतो अर्गुन हम फेरे का सोनम लमोता सोनम डोलमा होने साल का ने जुंगलोरिक सना जदेन एगुन इन पिन गजे दिल्ली डिग्री मिंग स्पाद थोड़े से डिग्री मिंग ने स्कोर गुन गजे आकाशवाणी लेने जुन जिकता फितो चेतो टुक छारू का सता आकाशवाणी दिल्ली ने स्मला हिंदी आस्तिंग ने अर्जिना नर्सुल सना जदेन।

0: آداب، یہ آکاش وانی سری نگر ہے۔ خبرنامہ لے کر میں شیخ یاسین۔ پہلے ہم خبروں کی سرخیاں۔ وزیراعظم نریندر مودی نے 19ویں روزگار میلے کے دوران مختلف محکموں میں تعینات کیے گئے نوجوانوں میں 51,000 سے زائد تقرر نامے کیے تقسیم۔ لیفٹنٹ گورنر منوج سنہا نے نشہ مکت جموں کشمیر ابھیان کو منشیات کے خلاف ایک طاقتور تحریک دیا قرار۔ پچھلے 43 دنوں کے دوران 797 ایف آئی آر درج، 894 ڈرگ سمگلر گرفتار، 457 ڈرائیونگ لائسنس رد، 606 گاڑیوں کی رجسٹریشن منسوخ۔ اور آج تجھ کو احتشام کے ساتھ منایا جا رہا ہے حضرت میر سعید علی حمدانی کا 661واں عرس مبارک۔ پیش ہے خبروں کی تفصیل۔ وزیراعظم نریندر مودی نے آج 19ویں روزگار میلے کے دوران مختلف محکموں میں تعینات کیے گئے نوجوانوں میں 51,000 سے زائد تقرر نامے تقسیم کیے۔ بعد میں ویڈیو کانفرنسنگ کے ذریعے تقریب سے خطاب کرتے ہوئے انہوں نے کہا کہ یہ نوجوان وکست بھارت کے خواب کو شرمندہ تعبیر کرنے میں اہم رول ادا کریں گے۔ انہوں نے کہا کہ بھارت ترقی کے ایک نئے سفر پر گامزن ہے اور پوری دنیا بھارت کے اس سفر میں شامل ہونے کی متمنی ہے۔ انہوں نے اس موقع پر اپنے 5 ملکوں کے غیر ملکی دورے کی حصول یابی کا ذکر کیا۔
1: دنیا بھارت کے یواؤں اور بھارت کی ٹیکنالوجیکل پروگریس کو لے کر بہت اتساہت ہے۔ آج دنیا بھارت کی وکاس یاترا کا حصہ بننا چاہتی ہے۔ بھارت بھی دنیا کے الگ الگ دیشوں کے ساتھ پارٹنرشپ کر رہا ہے۔ اس کا ادیش یہی ہے کہ بھارت کے یواؤں کو اوسر ملے، روزگار ملے، ان کا سامرتھ کھل اٹھے۔ ساتھ ساتھ میں چاہتا ہوں میرے دیش کے نوجوانوں کو گلوبل ایکسپوجر بھی ملے۔
0: اس روزگار میلے کے سلسلے میں کنونشن سینٹر جموں میں بھی ایک تقریب منعقد ہوئی، جس میں ڈویژنل ریلوے مینیجر جموں ویویک کمار مہمان خصوصی کی حیثیت سے موجود تھے۔ تقریب میں ریلوے ریکروٹمنٹ بورڈ جموں کے چیئرمین سنجے تیاگی بھی نے بھی شرکت کی۔ اس دوران جموں کشمیر سے تعلق رکھنے والے 229 نوجوانوں میں تقرر نامے تقسیم کیے گئے۔ لیفٹنٹ گورنر منوج سنہا نے کہا ہے کہ 43 روز پہلے جموں سے شروع کیے گئے 100 دنوں پر مشتمل نشہ مکت جموں کشمیر ابھیان اب زمینی سطح پر ایک طاقتور تحریک میں تبدیل ہو گیا ہے، اور یوٹی کی ہر گلی اور ہر کونے سے یہ آواز آ رہی ہے کہ جموں کشمیر میں کسی بھی ڈرگ سمگلر کو نہ بخشا جائے۔ ہمارے شوپیاں کے نمائندے جانسار احمد نے خبر دی ہے کہ آج شوپیاں میں منشیات مخالف پد یاترا کو جھنڈی دکھا کر روانہ کرنے کے بعد خطاب کرتے ہوئے ایل جی نے کہا کہ انتظامیہ کے ساتھ ساتھ عام لوگ بھی جموں کشمیر سے ٹیررزم کو ختم کرنے کے لیے پرعزم ہیں۔ انہوں نے کہا کہ منشیات ہمارے نوجوان پود کو اندر ہی اندر کھوکھلا کر کے انہیں ترقی کی پٹری سے ہٹا رہا ہے۔ انہوں نے مزید کہا کہ ابھیان شروع ہونے سے اب تک 797 ایف آئی آر درج کیے گئے اور 894 ڈرگ سمگلروں کو گرفتار کیا گیا۔ اس کے علاوہ 457 ڈرائیونگ لائسنس رد کیے گئے اور 606 گاڑیوں کی رجسٹریشن بھی منسوخ کی گئی ہے۔
2: نشہ مکت جموں کشمیر کے عہد میں دو پختہ ارادے اور جوڑنے ہیں، نارکو ٹیررزم کو جڑ سے اکھاڑ پھینکنے اور اس کے پورے ایکو سسٹم کو دھوست کرنے کے لیے ہم سب تن من دھن سے کام کریں گے، اور نشہ تسکروں اور ان کے آکاؤں کو عوام سے کھدیڑ کر ہی دم لیں گے۔ سوپیاں کی مٹی سے اس وعدے کے ساتھ آج ہم دسکوں کی خاموشی بھی توڑنا چاہتے ہیں۔ بھے اور اسٹگما کی وجہ سے برسوں سے چپ پریوار اب کھل کر کے کہنے لگے ہیں کہ آتنکوادی پڑوسی ملک کی سر پر چلائے جا رہے زہر کے اس کاروبار کو کشمیر گھاٹی میں چلنے نہیں دیا جائے گا۔
0: جموں کشمیر کو منشیات کی لعنت سے چھٹکارا دلانے کے لیے 100 دنوں پر مشتمل نشہ مکت ابھیان کے تحت سرگرمیاں شدومت سے جاری ہیں، اور منشیات کے ڈھانچے کو ختم کرنے نیز اس لت میں پھنسے نوجوانوں کی بازیابت کاری کے لیے ہر ممکن اقدامات کیے جا رہے ہیں۔ منشیات سے متعلق ایل جی منوج سنہا کا پیغام۔
2: ڈرگ اسمگلنگ سے جڑے تسکر کا پاسپورٹ، اس کا ڈرائیونگ لائسنس، کار آدھار نمبر، اس کے آرمس لائسنس، سب کچھ نرست کر دیا جائے گا، اور اگر فرار ہوگا تو لک آؤٹ سرکولر جاری کیا جائے گا۔ این ڈی پی ایس ایکٹ کے تحت اس کی چل اچل سمپتی بھی اٹیچ کی جائے گی، بینک اکاؤنٹ فریز کیا جائے گا اور اس کے خلاف فائنینشیل انویسٹیگیشن بھی پرارمبھ کیا جائے گا۔
0: جموں کشمیر میں نوجوانوں کو اس بدعت سے دور رکھنے کے لیے لازمی اقدامات کے تعلق سے ایک استاد منجیت سنگھ گل نے آکاشوانی نیوز سری نگر کے ساتھ بات کرتے ہوئے کہا۔
3: میری طرف سے بچوں کو یہی پیغام ہے کہ نشہ آور چیزوں سے دور رہیں اور اپنے معاشرے کو بچائیں۔ نشہ ایک خطرناک زہر ہے جو نوجوان نسل کے خواب، خاندانوں کا سکون اور معاشرے کا مستقبل تباہ کر رہا ہے۔ میری سب والدین، نوجوانوں और समाज से पुरजोर अपील है कि इस बदतरीन आदत से दूर रहें, अपने बच्चों की सही रहनुमाई करें, क्योंकि यही हमारा मुस्तकबल है। हमारा फर्ज बनता है कि हम सब मिलकर नशा से पाक, महफूज और रोशन माशरा तामीर करें।
0: पुलिस ने मनुष्यात के खिलाफ जंग को जारी रखते हुए श्रीनगर जिले के मुख्तलिफ इलाकों में ड्रग्स मजदूरों की 5 करोड़ रुपए मालियत की जायदाद को अटैच कर दिया है। पुलिस ने अवंतीपुरा, अनंतनाग और सोपोर में 4 ड्रग्स मजदूरों को गिरफ्तार करके उनके कब्जे से काफी मकदार में नशीली अद्वियात बरामद की है। पुलिस ने उचर मागाम हंदवाड़ा के बिलाल अहमद खटाना नामी ड्रग्स मजदूर की 15 लाख रुपए मालियत की जायदाद को अटैच कर दिया है। पुलिस ने पुलवामा और अनंतनाग में गैरकानूनी तौर काश की जा रही खशखाश को तबाह कर दिया है। जल शक्ति और कबायली उमूर के वजीर जावेद अहमद राणा ने आज श्रीनगर में एक मीटिंग के दौरान जम्मू कश्मीर में शेड्यूल ट्राइब्स एंड अदर ट्रेडिशनल फॉरेस्ट डेवलपर्स एक्ट की अमलावरी का जायजा लिया। वजीर मौसूफ ने इस मौके पर अफसरों को हिदायत दी कि वो इस एक्ट के साथ साथ फॉरेस्ट राइट्स एक्ट के बारे में कबायली तबके में जामे बेदारी पैदा करें। यूथ सर्विसेज एंड स्पोर्ट्स के वजीर सतीश शर्मा ने आज बादामी बाग कंटोनमेंट श्रीनगर में जारी एनसीसी के स्पेशल नेशनल इंटीग्रेशन कैंप 2026 में एनसीसी कैडेटों के एएनओज से खिताब किया, जिसमें मुल्क के 17 एनसीसी डायरेक्टरेट से ताल्लुक रखने वाले 340 कैडेट शिरकत कर रहे हैं। इस मौके पर वजीर मौसूफ ने नौजवानों में नज्म जब्त और हुबुल वतनी के जज्बे को फरोग देने में एनसीसी के रोल को उजागर किया। सेहत उत्तमी तालीम की वजीर सकीना इतू ने आज सतराजन बंगी वार्ड कुलगाम में प्राइमरी स्कूल का इफ्तिताह किया। इस मौके पर उन्होंने कहा कि मौजूदा हुकूमत मयार तालीम में बेहतरी लाने के लिए हर मुमकिन इकदाम कर रही है। ज़राअत के वजीर जावेद अहमद डार ने आज रफियाबाद हल्के में जालाबारी से मुतासर इलाकों का दौरा किया। उन्होंने अफसरों को हिदायत दी कि वो मेवा बागात और फसलों को हुए नुकसान का तखमीना लगाए ताकि किसानों की बरवक्त मदद को यकीनी बनाया जा सके। बाद में मीडिया नुमाइंदों के साथ बात करते हुए उन्होंने कहा,
4: मौसमी हालात बदल रहे हैं, रेगुलर की बारिशें हो रही है, जलाबारी भी होती है और इससे काफी जो है हमारे फसल को डैमेज हुआ है, हॉर्टिकल्चर में भी, एग्रीकल्चर सेक्टर में। और चूंकि हमारे पास अभी प्रोविजन जो होते हैं वो एसडीआरएफ में होते हैं, जिसके तहत लोगों को हम असेस करते हैं, फाइनेंशियल असिस्टेंस देते हैं, रिलीफ देते हैं। उसके लिए डिपार्टमेंट ने जो है वो कल से ही कोशिश करी है कि हर जगह जाने की और असेसमेंट देने की, और जब वो फाइनल असेसमेंट हो जाएगी उसके बाद इनको रिलीफ दिया जाएगा। साथ साथ में हमारी कोशिश ये भी है कि क्रॉप इंश्योरेंस स्कीम को हम लोग पाई तकमील तक पहुंचाएं, और मुझे उम्मीद है कि अगले 1-1.5 महीने के अंदर वो सारा प्रोसेस जो है कंप्लीट हो जाएगा इंश्योरेंस स्कीम का, और उसके बाद वो यहाँ लागू की जाएगी।
0: चीफ सेक्रेटरी अटल जुलू ने आज श्रीनगर में एक मीटिंग के दौरान जम्मू कश्मीर में ट्रैफिक निजामत में बेहतरी लाने और सड़क हादसा को कम करने के लिए इख्तियार की जा रही हिकमत अमली और सिफारिशात का जायजा लिया। चीफ सेक्रेटरी ने अफसरों पर जोर दिया कि वो ट्रैफिक निजाम आसान बनाने, नीज हादसा को कम करने के लिए हर मुमकिन इकदाम करें। ये खबरें आप आकाशवाणी श्रीनगर से सुन रहे हैं। खबरें आप आकाशवाणी के मोबाइल एप्लीकेशन न्यूज ऑन एआर और डीटीएच पर भी समाप्त कर सकते हैं। बुलंदपाया वली कामिल और कश्मीर में बानी इस्लाम हजरत मीर सईद अली हमदानी रहमतुल्लाह का 661वां उर्स मुबारक आज निहायत ही अकीदत एहतराम के साथ मनाया जा रहा है। इस सिलसिले में उनकी ज़ियारतगाह वाका खान का मौला श्रीनगर में दुरूद व अज़कार और खतमातुल मौज़मात की मजालिस आरास्ता हुई।